0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरु, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हामीसँग हाम्रो समाजसँग अनि हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुरी आशाको साथ अब नै कार्यक्रमको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश भोलेको गीतबाट। र आज पनि म नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। विश्व नेपाली र मेनुका राईको स्वरमा सङ्गीत रहेको छ, यसमा सङ्गीतकार हुनुहुन्छ दीपक राज विकर।

नासिँदैन मेरो चन्द्र सूर्य, फेरिँदैन मेरो चन्द्र सूर्य। आदरणीय श्रोता, एउटा देशको स्वाभिमान, सिङ्गो देशभित्र बस्ने नेपाली नागरिकहरूको स्वाभिमान, यो हाम्रो चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा कदापि किमार्थ नासिने छैन, मासिने समेत छैन यो विश्व मानचित्रबाट। बरु नेताहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्छ पटक पटक, अनि धरती फाट्ला, आकाश झुक्ला, तर झुक्ने छैन यो हाम्रो चन्द्र र सूर्य अङ्कित यो देशको स्वाभिमानसँग जोडेको राष्ट्रिय झण्डा। र कसैले नेपाली स्वाभिमान झुकाउने दुस्साहस नगरे पनि हुन्छ, किनकि सत्यको लागि निरन्तर लड्न चाहने वीर जाति हौँ हामी नेपाली। त्यसैले कमजोर नठान्नु कसैले पनि नेपाली हामीलाई। हामी त देशको लागि मर्न तयार छौँ, मार्न पनि तयार छौँ, र हामीसँगै हाम्रो सगरमाथा पनि किमार्थ कदापि झुक्ने छैन। यो जन्मभूमि, यो पावन धरतीको अस्तित्व मेटाउन कसैले नसोचे हुन्छ। हामीलाई फुटाउने थुप्रै थुप्रै नआएको पनि होइनन्, तर अह कसैले सकेन हाम्रो सदियौँदेखि मिलिबसेको विविधता बीचको एकतालाई तोड्न। कहिले जातको कारण, कहिले धर्मको कारण हामी बीच फाटो ल्याउन खोज्नेहरूले बुझेनन् नेपाली समाज जात होइन कर्ममा विश्वास गर्दछ भन्ने भावको यो देशभक्ति गीत राखे मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। गीतकार नूतन भूषालको गीत रचना, दीपक राज विश्वकर्माको सङ्गीत, अनि विश्व नेपाली र मेनुका राईको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुस्केराहरू राख्ने क्रममा अब भने पुष्पन प्रधानको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु।

0: आदरणीय श्रोताहरू, नाता सम्बन्ध अनि त्यो अपनत्व र घनिष्ठतालाई तोडेर जानेलाई कुनै भन्ने कसुरसम्म नराखी गएपछि आफ्नो जीवनलाई बेकारको पीडा, चोट अनि पश्चातापको भङ्गालोमा पार्नुभन्दा आफ्नै खुसीले जिउनु रम्नु चाहिँ वास्तविक जीवन भएको र जीवनको यात्रामा यस्ता सानातिना घाउ लागे पनि समयले नै यस्ता घाउहरूलाई पुर्दै जाने भएकाले बगेको खोला जस्तै जीवनको यात्रा पनि एकहोरो बगिरहने भएकोले टुट्ने फुट्ने र जोडिने क्रम भइ नै रहन्छ भन्दै जीवनलाई बिन्दास तरिकाले जिउने आग्रह गर्दै थिइन् यहाँ गायिका सीमा संग्रौला कालीप्रसाद बास्कोटाको शब्द अनि संगीतमा।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत

0: आजको लागि चाहिए तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: हजुर आदरणीय श्रोता, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाइमा हुनुहुन्छ तपाईँ यो छोड्ने बेला। र ब्रेकपछि फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्दै अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु यहाँहरू माझमा। र यति बेला भने म एउटा बिल्कुलै नयाँ युगल गीत शर्मिला बारदेवा र डेभिड शङ्करको स्वरमा राखिहाल्छु यहाँहरू माझमा।

हजुर आदरणीय श्रोताहरू, जब रुपकी खानी हेर्दा पनि मनै लोभ्याउने दिल मायाको त्यही हाउभाउ अनि मायाले तानेपछि त्यहाँ ज्यान मार्ने र मन चोर्ने खेल सुरु भएपछि कुनै अप्ठ्यारो अनि बाधा अड्काउ सम्म नहुँदा खुलेको मनको गीत थियो। गीतकार डिपी खनालको गीत, रचना राजेन्द्र बोगटीको सङ्गीत अनि गायिका शर्मिला बरदेवा र गायक डेभिड शङ्करको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, जब मन मिल्छ नि त्यहाँ प्रेमीहरू एक अर्कामा भेट्नलाई यति आतुर भइदिन्छ नि त्यसको मेलो मेसु केही हुँदैन। अनि माया पनि यस्तो बेला आदि होइन, पुरै खोज्ने गर्छन् त्यस्ता प्रेमी मनहरूले।

नम्बरी सुन हो माया चाँदी होइन, पुरै माया देऊ मलाई आदि होइन। आदरणीय श्रोताहरू, मायाको भोको प्रेमीहरू कति धेरै एक अर्को बीच फिदा हुन्छन्। सायद त्यसको मेसो त माया गर्नेहरूलाई मात्र थाहा हुने भएकोले नै त होला माया पनि पुरा खोज्ने गर्दछ। अनि व्रत बसेर भाका बोलेरै मायाको पूर्णता खोज्दै थिए यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार। हेमन्त शर्माकै शब्द अनि सङ्गीतमा वास्तवमा आदरणीय श्रोता, मायाभित्र नै संसार अडेकोले होला प्रेमी मनहरू, प्रेमिल मनहरू त्यस्तै चोखो माया खोज्ने गर्दछ। जसको बदलामा कुनै हिरा मोती केही चाहँदैनन्, केवल एक अर्को माया भए पुग्ने बताइरहेका हुन्छन्। विश्वास लागेन यहाँहरूलाई? उसो भए आउनुहोस् एकैछिन गीतकार घनबहादुर थापा मगर, सङ्गीतकार ताराप्रकाश लिम्बू र गायक आनन्द कार्की अनि गायिका सबिना कार्कीलाई सोधिहालौँ कि

SBS गोर्खा रेडियो। तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको

0: मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: हजुर आदरणीय श्रोताहरू, यो छोटो विश्राम पछि फेरि पनि रेडियो प्रेमी तपाईँ आदरणीय श्रोता अझ भनौँ बिएफएस गोर्खा रेडियोका तपाईँ सम्पूर्ण आदरणीय श्रोतालाई यो साङ्गीतिक त्रिवेणी अर्थात् गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने साङ्गीतिक कार्यक्रम सङ्गीत गङ्गामा पुनः स्वागत गर्दछु। आदरणीय श्रोता, गीतले वास्तवमै जीवनका लय समातेको हुन्छ, जुन लयमा सङ्गीतले अर्को मिठास टिपेको हुन्छ अनि स्वरभित्र सजेर जब त्यो लय र मिठासले जीवन पाउँदछ तब एउटा गीत सग्लो भइदिन्छ। त्यसैको मधुर मिठासमा हामी झुम्मिने गर्दछौँ, रम्ने गर्दछौँ र हराउन पुग्दछौँ। अनि यो रम्ने झुम्ने र हराउने क्रमलाई फेरि पनि निरन्तरता दिँदै आदरणीय श्रोताहरू यति बेला भने म स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणासँगै गीतकार डाक्टर राममान त्रिषित अनि सङ्गीतकार शिवशङ्करसँगै डोर्याउन चाहन्छु यहाँहरू सम्पूर्ण आदरणीय श्रोतालाई।

मान्छेको माया यहाँ खोलाको पानी जस्तो। हजुर श्रोताहरू, मायाले बाँधेको यो विचित्र संसारभित्र मान्छेले मान्छेलाई नै गर्ने माया पनि कति फरक भइदिन्छ। कहिलेकाहीँ माया किनारलाई छोएर भाग्ने पानी जस्तो त अनि कहिले सुन्दर बिहानी जस्तो हुन्छ, र फेरि कहिले माया जीवनको आवेश भइदिन्छ, र नै त कहिले हेराइमा आँखा मात्र भइदिन्छ तर मोती देखिन्न, र बोलाइमा स्वर भए पनि ढुकढुकी हुँदैन। तरै पनि श्रोताहरू, माया हो यत्तिकै कहाँ मरेर जान्छ र? बरु सागर सुकेर गइजाला तर माया, त्यो पवित्र माया कहिले सुकेर जाँदैन। यहाँ गीतकार नारी हस्ताक्षर सिन्धु राणा, सङ्गीतकार रेशम चौधरी र गायिका सपना श्री यसैको दस्तावेज अर्थात् सबुत दिँदै हुनुहुन्छ।

0: सागर बरु सुकेर गइजाला, जान्न माया कहिले निघाटेर, जहाँ पवित्र माया हुन्छ, विश्वास हुन्छ, आड भरोसा हुन्छ नि श्रोताहरू, त्यस्तो माया वास्तवमै जीवन्त भइदिन्छ।
1: सैन्य समुदायमा, बिलाइन भरि, अनि स्मार्ट स्पिकरमा भन्नु हो।